0: ریڈی رائٹ ویلکم بیک اور ہمارے ساتھ ہیں کالر ہیلو السلام علیکم
1: وعلیکم السلام جی محترمہ عید مبارک آپ کو
0: عید مبارک آپ کو بھی
1: سامعین سب کو جی خیر مبارک جی
0: کیا حال چال ہیں آپ کے
1: جی ہاں اللہ کا کرم ہے محترمہ بہت رب کی مہربانی ہے
0: زبردست زبردست
1: تو
0: جی
1: عید بھی گزر گئی دوسرا دن ہو گیا آج
0: ہاں
1: جی ہاں تو اللہ خیر کرے اب تیسرا بھی گزر جائے گا بس یہ لگے ہیں ہم پر کام پر بس الحمدللہ ٹھیک ہے
0: جی اچھا تو کیسی گزری کل عید کیا کیا آپ نے
1: عید میں گھر میں رہا میں آج بھی گھر کی ڈیوٹی ہے ابھی
0: اچھا
1: تو شاید کل کی فرصت ملے تو کدھر ابھی دوست یار بہت کمتی رہ گیا نا ہمارے ادھر وہ پرانا جو ہے نا اولڈ طبقہ چلا گیا نا تو اس لیے بہت کمتی جاتے ہیں وہاں
0: صحیح صحیح گڈ اچھا تو یہ سلسلہ
1: تو گھر کام بھی گھر کا ہے تو تھوڑا اس لیے تھوڑا پرابلم تو نہیں ہے لیکن زیادہ جانے کا دل نہیں کرتا کیوں ادھر کام کر کے رات کو آدمی تھکا ہوتا ہے پھر ریسٹ کرتے ہیں آپ کو چھٹی ہوتی ہے
0: صحیح صحیح صحیح
1: فون باری ہو گیا رابطہ جب بس
0: صحیح صحیح صحیح اور گھر ور پہ بات کی آپ نے
1: ہاں گھر تو لوگ تو پہلے ہوتا ہے نا وہ نہیں کرو گے تو پھر مسئلہ بنتا ہے اسے وہ تو لازمی ہے صبح صبح پہلے سب سے بیٹی کا سب سے پہلے آتے ہیں باقی تو اپنی مرضی والے ہیں جی جی
0: صحیح ویسے سب سے زیادہ یاد بھی بیٹیوں کو یاد ہی ہوتی ہے نا
1: گھر سے اپڈیٹ وہی دیتی ہے زیادہ دوسرے تو ہم ٹیلی فون کریں گے ٹھیک ہے جی او میں کر دی تھی میں یاد نہیں رہا میں ہو گیا بس
0: صحیح ہے یہ سلسلہ ہے
1: جی جی
0: جی جی
1: تو ادھر آپ کا شو دیکھتے ہیں ادھر جو ایف آئی آر ورک ہوتا ہے نا اچھا ویسے بہترین تھوڑا نظارہ ہوتا ہے تو جانا چاہیے لوگوں کو جو بچے ہیں ساتھ ان کی انجوائے کریں جا کر
0: بالکل
1: جی
0: بالکل
1: تو رش محترم بہت ہوتا ہے نا ادھر پھر پارکنگ کے لیے بھی بہت مطلب
0: ہاں یہ ہے اب مطلب رش بہت زیادہ ہوتا ہے
1: میں ویسے کتارا میں جاتا ہوں نا میں گاڑی پارکنگ کر کے نا پہاڑی سی ہیں اونچی جگہ ادھر گھاس پاس جا کے بیٹھ کر بہت خوبصورت دن اور رات میں بہت خوبصورت نظارہ
0: بہت خوبصورت ہے وہاں کے بالکل ایسے ہی تو جانا چاہیے تھوڑا سا ارلی اپ نکل جائیں
1: جی جی جی ملے گا پارکنگ کیوں نہیں ملے گا پر ہم بڑا گراؤنڈ ہے ایک بہت بڑا ادھر اس میں کریں پارکنگ جا کر جا تو اللہ خیر کرے گا سب کا اللہ تعالیٰ خوشیاں دے اور عید ان کی اچھی گزرے
0: ان شاء اللہ تعالیٰ بالکل جی
1: جی
0: بالکل
1: بہت محترمہ جی مہربانی
0: چلے آپ کا بھی بہت بہت شکریہ آپ نے کال کیا ہمیں اور
1: اللہ میں گاڑی پارکنگ لگا کر آپ کا انتظار کر رہا تھا میں دو تین دفعہ کال کی پہلے
0: اچھا اچھا صحیح صحیح چلے آپ اپنا خیال رکھیے گا اور ان شاء اللہ تعالیٰ پھر بات ہوتی ہے آپ سے ٹھیک ہے تھینک یو جی تھینک یو وعلیکم السلام رئی جی تو ہمارے ساتھ ہمارے کالر تھے اور اس کے ساتھ ہی میرے پاس ایک میسج بھی آیا ہوا ہے کہ میں ان کو کال کر لوں تو بالکل میں کر لیتی ہوں آپ کو کال اور آپ سے پھر بات کرتے ہیں یہ آصف کا میسج ہے میرے پاس اور جی آپ لوگ بھی ہمیں کال کر سکتے ہیں اور کال کرنے کے لیے نمبر ہے ہمارا 4434377 اور اس کے ساتھ ہی واٹس ایپ پہ میسج کرنے کا نمبر ہے ہمارا 6622107 تو آپ کو جس میں آسانی ہو آپ ایزیلی ہمیں کال ملائیے یا پھر ہمیں میسج کیجیے اور ہمارے ساتھ شامل ہو جائیں ہیلو السلام علیکم
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ
0: عید مبارک آپ کو بھی عید مبارک کیسے ہیں بھائی
2: ارے بہن میں نا ایک چیز سے کنفیوز ہوں
0: کس سے
2: ابھی پچھلے ابھی دو یہ کالر سے پہلے ایک کالر آیا تھا آپ کے پاس اختر بھائی کر کے مطلب آپ کو مطلب آپ کی اتنی اچھی آواز ہے اور ہم لوگ تو نیند میں بھی پہچان لیں گے یہ مہویز بہن ہے
0: نازیہ اور مجھے لے کے کافی لوگ کنفیوز ہوتے ہیں پتہ نہیں کیوں اب مجھے لگتا ہے کہ ہماری بالکل الگ آوازیں ہیں لیکن پھر بھی لوگوں کو لگتا ہے
2: بہت الگ ہے بہت الگ ہے اور میں تو بولتا ہوں نیند میں بھی اگر رہوں گا نا میں تو بولوں ہاں یہ مہویز بہن بات کر مہویز بہن
0: جی
2: عید مبارک
0: عید مبارک آپ کو بھی بہت شکریہ بھائی بہت شکریہ اور کیسا بھائی کہاں کہاں گئے تھے آپ کل
2: ماشاء اللہ میں تو بھائی روم میں تھا کل مست
0: کیوں کل کہیں نکلنا نہیں ہوا گھر والوں کا
2: میں بتاتا ہوں مطلب ڈرائیور ہوں میں تو
0: ہاں مجھے پتا ہے نا اس لیے تو پوچھ رہی ہوں
2: میرے کو ایک فائدہ ہو گیا کل بتاتا ہوں میری میڈم کی لڑکی نے لائسنس نکال لی گاڑی خرید لی ابھی کیا ہو گیا معلوم پہلے میڈم میں دن رات ایک دم پریشان ہوتا تھا ابھی کیا سکون ہے میڈم کی لڑکی گاڑی چالو کرتی یلہ ماما تال یلہ ماما تال انارو ماں گنتی یلہ سوا سوا ماں سلام ماں
0: تو آپ نے کل انجوائے کیا آرام کیا آپ نے کل
2: میں تو بہت انجوائے کیا ایف ایم سنا اور آپ کو ایک بات بتاؤ
0: جی جی
2: एफएम की तरफ से मैं तो 500 रियाल भी दूंगी।
0: ओए होए होए के जबरदस्त भाई, मतलब अब तो ठीक ठाक अपनी ट्रीट बनती है।
2: आप अरे बहन पक्का पक्का, मैं तो कबीर भाई को शुक्रिया करता हूँ, कबीर भाई बहुत बहुत प्यारा।
0: कबीर के शो में जीते थे,
2: कबीर भाई के शो में। अभी देखो ना क्या हो गया, जिसको शाम में सुनते हैं 5 बजे उसको सुबह में सुनना पड़ रहा है, और जिसको सुबह में सुनते हैं उसको 5 बजे सुनना पड़ रहा है। और एक कॉमेडी की बात बताओ आपको, जिसको दोपहर में सुनते थे वो तो बराबर है, मगर उनमें से एक आदमी को रात में सुनना पड़ रहा है।
0: अभी अगले जून में भी ऐसे ही रहेगा, सबका इधर उधर हो गए सब लोग शफल।
2: जी
0: अच्छा, उसमें कबीर तो बहुत खुश है कि उसको शाम में सुनेंगे आप, क्योंकि उनको आना नहीं था सुबह में, तो वो खुश हैं, और जब सुबह वाले हो गए वो परेशान है।
2: अभी जैसा मैं भी दिन परेशान हूँ
0: जी,
2: अच्छी खासी तो कंटिन्यू जिंदगी
0: वागी ऐसे ही होता है सुबह की ना। अच्छा, जबकि उठी भी होती हूँ मैं, लेकिन सुबह आने की ना टेंशन होती है, मतलब मुझे आज भी मेरी 3-4 दफा आंख खुली है, 3 बजे आंख खुली, फिर उसके बाद 5 बजे, मतलब 3 बजे तो चलो उठ गए, फिर उसके बाद फिर मैं सोई, फिर उसके बाद 5 बजे जब खुली है तो मुझे ऐसा लगा ना कि मतलब गुजर गया टाइम, अब क्या होगा, मैं नहीं पहुंची हूँ, तो वो एकदम से दिल इतनी जोर जोर से धक धक धक धक करने लगा, सुबह का बड़ा मसला होता है।
2: अभी मतलब मेरी मैडम रात में बोली मैं बोला मैडम सच्ची में, बोलती हाँ। बोला चलो अच्छा है, तो मैं एयरपोर्ट छोड़ के आया उनको, अभी छोड़ के आ गया रास्ते में ही हूँ मैं। तो ऐसा हो गया, मतलब रोज सुबह सुबह मेरे को जल्दी उठना पड़ता है 6 बजे, और अभी मतलब 3 से 5-6 दिन ना, मतलब मेरे को आराम से हाथ सोने का एकदम अच्छे से 10-11 बजे सो के उठने का, ऐसा हो गया। बिल्कुल
0: चलें गुड है भाई, एंजॉय करें, एंजॉय करें, अच्छी चीज है।
2: बिल्कुल बिल्कुल, बाकी बहुत अच्छा लगा तुम सुबह में आ गए, अभी तुमको सुबह सुनना पड़ेगा, कबीर भाई से तुम्हारी जान बचेगी।
0: कोई मसला नहीं है, अच्छी बात है भाई, हमारे लिस्टर्स खुश रहे ना, जिसमें लिस्टर्स खुश हैं उसमें आरजेस खुश हैं, असल चीज ये होती है। हाँ
2: बिल्कुल बेन, और आपको मैं बोल रहा हूँ, वो अक्सर मैं बोल तारी तारी, मतलब हम लोग के इधर गुलबर्गा में, मतलब हम लोग मुंबई में थे ना, तो हम लोग गुलबर्गा में सबसे ज्यादा फेमस जो है ना पूरे वर्ल्ड में तारी, अगर किसी को मतलब फेमस।
0: अच्छा, गोश्त की भी होती है ये मुझे अभी पता चला, क्योंकि हमारी है ना आलू की तहरी होती है।
2: हाँ, एक आलू की तहरी होती है।
0: हाँ,
2: वो हम लोग उधर मुंबई में, इंडिया में बहुत कम है, मतलब सबसे ज्यादा जो है ना इंडिया में वो गुलबर्गा में गोश्त की तहरी है।
0: तो मसाले कम खाए जाते हैं क्या वहाँ पे?
2: अरे
0: कम खाए जाते हैं या ज्यादा खाए जाते हैं?
2: एकदम कम खाते हैं, बाकी उसका टेस्ट थोड़ा मतलब डिफरेंट होता है, ना मजबूत से मिलता है और ना बिरयानी से मिलता है, उसका टेस्ट वो अलग ही होता है, मतलब उसको खाने के बाद मतलब इंसान अपनी उंगली जो चाट रहा है ना वो भी मेरे ख्याल से काट के खा जाएगा।
0: ओए होए, इतने मजे की होती
2: है
0: गुलबर्गा की। सही सही सही,
2: दरगाह के बाहर हम लोग जाते, दरगाह आते हैं हम लोग गुलबर्गा, तो वहीं पर हम लोग तो वही

0: Anytime, anywhere.
1: Yes, anytime, anywhere.
0: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107. Log into our website urduradio.qa और download the app QMC now.
2: इस ईद सिर्फ कबाब और दावतें नहीं, सेहत का भी ध्यान रखना है. जानिए कैसे आप एंजॉय कर सकते हैं अपनी पसंदीदा डिशेस बिना गिल्ट के. इबादत और अपनों के प्यार के साथ स्मार्ट तरीके से सेलिब्रेट करें ईद के दूसरे और चौथे दिन शाम के 7:15 से. सुनिए हमारे स्पोर्ट्स जर्नलिस्ट मोहम्मद अमीन को इन द शो फिट एंड फेस्टिव, जहां ईद एंजॉय करेंगे फिटनेस के साथ.
3: ईद के चारों दिन सुबह होगी और भी खास. सुनिए मॉर्निंग मस्ती ईद विद आरजे महवश खान 7 से 9 बजे सुबह. मजेदार गुफ्तगू, ईद की खुशियां, आपके मैसेजेस और बहुत सारी मस्ती के साथ हर ईद की सुबह मनाए खुशियां FM 107 के साथ. दिल से देसी.
4: ईद उल अधा इसार कुर्बानी और अल्लाह की रजा के लिए अपने जज्बों को निछावर करने का पैगाम है. मेरे यानी इस्माइल खान और उर्दू रेडियो कतर की जानिब से तमाम सुनने वालों को ईद उल अधा बहुत बहुत मुबारक हो. अल्लाह ताला हमारी इबादात कुर्बानियां और दुआएं कबूल फरमाए और हमारे घरों को अमन खुशियों और बरकतों से भरते.
5: अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू. सामईन, आज ईद का दूसरा दिन है. आइए अल्लाह सुबहानहु व तआला की बारगाह में एक साथ मिलकर हाथ उठाकर दुआ करते हैं. ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक ला लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन कदीर. अल्लाह के सिवा कोई माबूद नहीं, वो अकेला है, उसका कोई शरीक नहीं. बादशाही उसी की है, तारीफ उसी के लिए है और वो हर चीज पर कुदरत रखता है. समीन, ईद उल अधा का दूसरा दिन हमें अराफा की रोशनी और तौहीद की ताकत देता है. इस कलमे के साथ इंसान अपनी अना, अपनी जिद, अपनी नफरत, अपनी मायूसी सब छोड़ देता है. जब हम कहते हैं लहुल मुल्क तो हम मान लेते हैं कि अख्तियार अल्लाह सुबहानहु व ताला का है. फिर दिल की घबराहट कम होती है. जब हम कहते हैं लहुल हम्द तो हम शिकवा छोड़कर शुक्र की जबान अपनाते हैं. और जब हम कहते हैं वहुवा अला कुल्ली शैइन कदीर तो हमें यकीन आता है कि अल्लाह सुबहानहु व ताला चाहे तो हालात बदल देता है, रिश्ते जोड़ देता है और बंदे को राह दिखाता है. समीन, तौहीद का असर यह है कि दिल अल्लाह सुबहानहु व तआला पर टिक जाए तो दुनिया की लहरें भी खौफ नहीं बनाती. आज के दिन हमें ये भी याद रखना चाहिए कि अल्लाह सुबहानहु व तआला पर भरोसा करना सिर्फ जुबान का कलाम नहीं बल्कि दिल का यकीन होता है. जब हम अपनी जिंदगी के फैसले अल्लाह सुबहानहु व तआला के हवाले कर देते हैं तो फिर बेचैनी कम हो जाती है और सुकून बढ़ जाता है. ये एहसास कि अल्लाह सुबहानहु व तआला बेहतर प्लान रखता है, बेहतर प्लान करता है, इंसान को हर हालत में मुतमईन रखता है. और समईन, अराफा की रोशनी हमें ये भी सिखाती है कि मुआफी मांगना कमजोरी नहीं बल्कि अल्लाह के करीब होने का जरिया है. जो बंदा अपनी गलतियों का एतराफ करता है अल्लाह सुबहानहु व तआला उसके दरवाजे बंद नहीं करता बल्कि उसे अपनी रहमत के साए में ले लेता है. इसलिए आज का दिन दुआओं का दिन है, इस्तग़फार का दिन है और अपने रब से जुड़ने का दिन है. तो आइए इस मुबारक दिन पर हम अपने दिलों को साफ करें, लोगों को मुआफ करें और अल्लाह सुबहानहु व तआला से अपना ताल्लुक मजबूत करें. یہ وہی راستہ ہے جو انسان کو اصل سکون دیتا ہے اور زندگی کو آسان بناتا ہے۔ اللہ سبحانہ وتعالی ہم سب کو سچی توحید سمجھنے، اس پر عمل کرنے اور ہر لمحے اپنی زندگی کو اس کی روشنی سے روشن کرنے کی توفیق عطا فرمائے۔ اللہ سبحانہ وتعالی ہمارے گناہوں کو معاف فرمائے، ہماری دعاؤں کو قبول فرمائے۔ اللہ ہمارے دلوں کو حسد، بغض اور تکبر سے پاک کرے اور ہمیں اپنی یاد سے جوڑے رکھے۔ اللہ ہماری زندگی میں ہدایت، سکون اور برکت عطا فرما۔ آمین یا رب العالمین۔ سامعین، اسی دعا کے ساتھ آپ سبھی کو سرور مرزا کی جانب سے عید الاضحیٰ کی دلی مبارکباد۔
0: آپ سن رہے ہیں ایف ایم 107، ایف ایم 107
2: دل سے دیسی۔ السلام علیکم لسنرز، آپ سن رہے ہیں عید سننا، اور اب ہم جانیں گے ایک بہت اہم سنت کے بارے میں، جو ہے عید کے دن غسل کرنا۔ اسلام صفائی اور پاکیزگی کا دن ہے، اور عید کا دن تو خاص طور پر صفائی اور خوبصورتی کا دن ہے۔ اسلام میں صفائی کو بہت زیادہ اہمیت دی گئی ہے۔ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ صفائی ایمان کا حصہ ہے۔ عید کے دن غسل کرنا ایک سنت عمل ہے، یعنی نبی کریم صلی اللہ علیہ وسلم کا طریقہ ہے، جس پر عمل کرنے میں بہت اجر ہے۔ جب ایک مسلمان عید کے دن غسل کرتا ہے تو وہ جسمانی طور پر صاف ہوتا ہے، ذہنی طور پر تازہ ہوتا ہے اور عبادت کے لیے تیار ہوتا ہے۔ یہ عمل ہمیں یہ بھی سکھاتا ہے کہ اللہ کے حضور جانے سے پہلے ہمیں پاکیزگی اختیار کرنی چاہیے۔ حضرت محمد صلی اللہ علیہ وسلم عید کے دن غسل فرماتے تھے، وہ ہمیشہ صفائی اور خوشبو کا خیال رکھتے تھے۔ یہ عمل ہمیں یہ سبق دیتا ہے کہ عبادت سے پہلے صفائی ضروری ہے اور اجتماع میں اچھے انداز میں جانا چاہیے۔ اسلام میں صرف عبادت کافی نہیں، بلکہ اس کا انداز بھی خوبصورت ہونا چاہیے۔ عید کے دن غسل صرف جسمانی صفائی نہیں، بلکہ روحانی تازگی بھی دیتا ہے۔ جب انسان غسل کرتا ہے تو اس کے دل کو سکون ملتا ہے، وہ خود کو بہتر محسوس کرتا ہے اور عبادت میں دل لگتا ہے۔ یہ چھوٹا سا عمل انسان کے پورے دن کو بہتر بنا دیتا ہے۔ عید ایک اجتماعی دن ہے، یعنی سب لوگ ایک دوسرے کے ساتھ جمع ہوتے ہیں۔ اگر ہر شخص صاف ستھرا خوشبودار ہو تو ماحول خوبصورت ہو جاتا ہے، ملاقاتیں خوشگوار ہو جاتی ہیں اور ایک مثبت فضا بنتی ہے۔ اسلام میں صفائی کو ایمان کا حصہ کہا گیا ہے۔ عید کے دن غسل ہمیں یاد دلاتا ہے کہ ہم ہر وقت صاف رہیں، اپنی عبادت کو بہتر بنائیں اور اللہ کے قریب ہوں۔ عید کے دن غسل کرنا ایک سنت ہے، یہ صفائی اور عبادت دونوں کے لیے ضروری ہے اور ہمیں روحانی اور جسمانی طور پہ تیار کرتا ہے۔ تو لسنرز، یہ تھی ہماری آج کی عید سننا۔ آپ سے ملاقات ہوتی ہے نیکسٹ ٹائم۔ اپنا خیال رکھیے گا، میری طرف سے اللہ حافظ۔
6: عید کی خوشبو، قربانی کا جذبہ اور خوشیوں کا جہاں۔ یہ عید ہمیں سیکریفائس، پیشنس اور شیئرنگ کا پیغام دیتی ہے۔ اللہ کرے کہ یہ دن آپ کے لیے خوشیاں، برکت اور سکون لے کر آئے۔ اپنے گھر والوں، دوستوں اور ضرورت مند لوگوں کے ساتھ خوشیاں بانٹنا نہ بھولیں۔ دعا ہے کہ اللہ آپ کی ہر قربانی کو قبول فرمائے اور آپ کی زندگی کو کامیابی اور رحمت سے بھر دے۔ میں ہوں نازیہ، میری اور ایف ایم 107 کی پوری ٹیم کی طرف سے آپ سبھی کو دل سے عید الاضحیٰ مبارک۔